0: 从一首歌想起一个年代，从一段旋律重遇一份感动。六二一金曲专门店，我是敏儿，星期天早上七点陪你一起翻阅那些年的金曲记忆。
1: 由现在到晚上十一点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
2: 从现在到晚上十一点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
3: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
4: मन का गहिरा तहमा थुनिएका अनुभूतिले जब अभिव्यक्तिको किनारा खोज्छन्, सपनाका साँघुरा गल्लीहरूबाट आशाका नयाँ क्षितिजहरू जब खुल्छन्, जेन्जीज माइन्ड स्पेस हङकङली युवाहरूको कथा एउटा फरक रेडियो कार्यक्रम जहाँ हामी तपाईँसँग प्रस्तुत गर्नेछौँ 13 जना हङकङली युवाहरूको फरक फरक ती मौनता अनुभूतिहरू।
5: When feelings lock deep within the heart, seek an outlet for expression. When new horizons of hope emerge from the narrow alleys of dreams, tune in to Gen Z Mindspace, Stories of Hong Kong Youth, a uniquely different radio program, where the diverse identities and life stories of Hong Kong's ethnic diverse Gen Z youth are heard, untying the knots of silence, bridging the path from heart to heart, and guiding tired dreams back to the bright sky of possibilities. Gen Z Mindspace, Stories of Hong Kong Youth, where we will bring you the unique unspoken feelings of 13 Hong Kong youths.
6: Hong Kong ma basne vibhinna samudaya ka Gen Z yuwaharlai manasik swasthya, afno pahichan, academic stress ra dainik jivan ka samasya haru bare khulera kura garne tayar garieko radio karyakram Gen Z Mindspace Hong Kongeli yuwaharko kathako dosro shrinkalama yaharlai hardik swagat gardachu ma karyakram prastota Merina Rai. Yes karyakramlai RTHK Community Involvement Broadcasting Service CIBS antargat tayar garieko cha. Karyakramma yuwaharko vastavik anubhav ra samajik chunautiharu सम्बन्ध करियर र उपलब्ध सेवाहरूको बारेमा जानकारी दिने उद्देश्य रहेको छ।
4: हङकङमा बसोबास गर्ने विभिन्न जातीय तथा सांस्कृतिक पृष्ठभूमिका जेन्जिज युवाहरूलाई आफ्नो मानसिक स्वास्थ्य, एकाडेमिक स्ट्रेस, सांस्कृतिक पहिचान, पारिवारिक तथा सामाजिक चुनौतीहरूबारे खुलेर अभिव्यक्ति गर्न सुरक्षित र समावेशी मञ्च प्रदान गर्न यस रेडियो कार्यक्रमको उद्देश्य रहेको छ। साथै युवाहरूको वास्तविक अनुभव र विज्ञहरूको व्यवहारिक सुझाव मार्फत मानसिक स्वास्थ्य सम्बन्धी सचेतना बढाउँदै उनीहरूलाई आवश्यक परामर्श, मार्गदर्शन, मेन्टरसिप तथा सामुदायिक सहयोग सेवाहरूसँग जोड्नु पनि यस कार्यक्रमको उद्देश्य हो। यसका साथै युवाहरूमा आत्मविश्वास, सकारात्मक सोच, आपसी समझदारी र समुदायप्रतिको अपनत्वको भावना विकास गर्दै मानसिक स्वास्थ्य सम्बन्धी भ्रम, संकोच र सामाजिक अवरोधहरू कम गर्न कार्यक्रमले सहयोग गर्नेछ। विभिन्न समुदायका युवाहरूको आवाज र अनुभवलाई स्थान दिँदै उनीहरूलाई आफ्ना समस्या पहिचान गर्न, आवश्यक पर्दा सहयोग खोज्न र उपलब्ध स्रोत तथा सेवाहरूको सही उपयोग गरेर स्वस्थ सक्षम र सकारात्मक भविष्य निर्माण गर्न प्रोत्साहित गर्नु यस कार्यक्रमको अर्को महत्त्वपूर्ण उद्देश्य हो।
5: The core mission of this radio program is to provide a safe and inclusive platform for Gen Z youth from diverse ethnic and cultural backgrounds living here in Hong Kong. We want to give you a space to openly express yourselves, whether we are talking about mental health, academic stress, cultural identity, or the family and social challenges you navigate every day. By sharing the real-life experiences of our youth alongside practical advice from experts, our goal is to raise mental health awareness. But more importantly, we want to connect you with the right counseling, guidance, mentorship, and community support services available in our city. Together, we hope to break down the stigma, hesitation, and social barriers surrounding mental health. We want to help you build self-confidence, foster positive thinking, cultivate mutual understanding, and deepen your sense of community belonging. By giving a voice to the diverse experiences of our young people, this program is here to encourage you to identify your struggles, reach out for help when you need it, and fully utilize the resources around you. Ultimately, our vision is to empower you to build a healthier, stronger, and more positive future.
7: Hello, everyone.